0: تمام مشکلات اپنے آس پاس جو ہیں وہ لے آتے ہیں. ڈاکٹر صاحب, اس میں جیسے آپ نے سرجری کی بات کی تو میں تھوڑا سا جاننا چاہوں گی کہ کتنی ٹائپس کی ہوتی ہیں سرجری. بعض اوقات عام لے مین کی زبان میں کہتے ہیں, اچھا یہ جو اسٹمک ہے اسے چھوٹا کر دیا, اسے ٹائی کر دیا ہے یا اسے کٹ کر دیا ہے, یا عام پبلک کو یہ پتہ ہے. تو آپ ہمیں بتائیے کہ کس کتنی ٹائپس کی ہوتی ہیں, کیا کیا آپ سرجری میں کرتے ہیں اور سب سے بہتر کون سی ہو سکتی ہے؟
1: جی دیکھیں, سب سے بہتر سرجری وہی ہے جس کے سائڈ افیکٹ کم ہے, ٹھیک ہے جی, اور ویٹ لاس سب سے زیادہ.
0: جی ٹھیک ہے.
1: تو سرجری میں نا ہمارے پاس سٹارٹ یہاں سے ہوتا ہے کہ آج کل انڈوسکوپک سرجریز بھی ہو رہی ہیں. انڈوسکوپک کیا ہوتا ہے کہ وہ آپ کے منہ سے کیمرہ ڈالتے ہیں, ٹھیک ہے, اور اندر جا کے نا اسٹمک کو اسٹچ کرنا شروع کر دیتے ہیں. وہ اندر سے جب اسٹچنگ شروع کرتے ہیں تو اسٹمک کا سائز چھوٹا ہو جاتا ہے, ٹھیک ہے. اسے کہتے ہیں انڈوسکوپک سلیو گیسٹروپلاسٹی, یعنی ایک انڈوسکوپی کے ذریعے. کوئی پیٹ میں سرجری نہیں کی, کوئی کٹ نہیں لگا, لیکن کسی کو پتا بھی نہیں چلے گا آپ نے یہ نا اپنا اسٹمک چھوٹا کروایا ہوا ہے. صرف آپ کو پتا ہوگا یا آپ کے ڈاکٹر کو پتا ہوگا. تو یہ ایسے ہی کام کرتا ہے جیسے کہ آپ نے اسٹمک کو چھوٹا کر دیا سرجری کے ذریعے. لیکن اس میں یہ ہوتا ہے کہ یہ لانگ ٹرم نہیں چلتی, لیکن انیشیلی آپ کا پہلے ایک سال ڈیڑھ سال میں آپ کا وزن سارا کم ہو جاتا ہے, اور اس کو آرام سے آپ یہ اسٹچنگ نکال سکتے ہیں انڈوسکوپی کر کے, واپس ریورس کر سکتے ہیں, ٹھیک ہے. تو یہ لیسٹ کمپلیکیشن والی سرجری ہے, لیکن اس کا تھوڑا سا فیلئر ریٹ ہے کیونکہ کبھی کبھی اسٹچز لوز ہو جاتے ہیں تو اسٹمک واپس کھل جائے گا, تو وہ واپس بندہ کھانا شروع ہو جاتا ہے, تو وہ کوئی پتہ نہیں ایک مہینے بعد ہو جائے یا وہ سال بعد ہو. تو یہ تھوڑا سا اس پہ نا ابھی کام ہو رہا ہے, اس پہ ریسرچ ہو رہی ہے, لیکن باقی ساری کنٹریز میں یہ کر رہے ہیں لوگ. باقی آ جاتی ہیں سرجیکل چیزیں, تو سرجیکل میں ہمارے پاس سلیو گیسٹریکٹمی یا عربی میں یہاں پہ تخمیم گسمے دا کے نام سے جانی جاتی ہے, اور اردو میں ہم سلیو ہی کہتے ہیں, گیسٹرک سلیو ہی کہتے ہیں اس کو. ہم لوگ اس میں کیا کرتے ہیں کہ پیشنٹ کو جنرل انستھیزیا دے کے سلا دیتے ہیں.
0: جی
1: پہلے ہم نے اس کی ساری پریپریشن کی ہوتی ہے, یعنی اس کی چیک اپ, بلڈ ٹیسٹ, یہ سب ہمیں پتا ہوتا ہے. تو ہم اس کے اندر نا اسٹمک میں ایک ٹیوب ڈالتے ہیں, اور وہ ٹیوب کے اندر ایک بیلون ہوتا ہے, ٹھیک ہے, وہ 50 ml to 100 ml اس کی کیپیسٹی ہوتی ہے. اس ٹیوب کے ساتھ ساتھ جو ہے نا ہم جو اسٹمک کا بڑا سارا پیٹ والا پارٹ ہے نا, جو گریٹر کرویچر کہتے ہیں اس کو, وہ ہم نکال دیتے ہیں. وہ رفلی 75 to 80% ہوتا ہے اسٹمک کا, ٹھیک ہے. یہ وہ پارٹ ہوتا ہے جہاں سے ہنگر ہارمون ریلیز ہوتے ہیں جو کہ ہمیں بھوک لگاتے ہیں گیسٹرین کے نام سے, اور اس یہ وہ بھی پارٹ ہوتا ہے جس میں زیادہ تر کھانا جا کے پڑا ہوتا ہے. تو جب یہ پارٹ نکال دیتے ہیں, سرجری 15-20 منٹ میں ختم ہو جاتی ہے, ٹھیک ہے. اس کے بعد پیشنٹ جو ہے وہ زیادہ کھا نہیں سکتا, ٹھیک ہے, اسٹمک کا سائز بہت چھوٹا ہو جاتا ہے, یعنی اس نے ایک نوالا لیا, دو نوالے لیے تو بس اتنا ہی ہے. اس کو 2 گھنٹے ویٹ کرنا پڑے گا, جب یہ نیچے جائے گا پھر وہ اگلا کھانا کھائے گا. تو ایک تو یہ ہوگی سلیو گیسٹریکٹمی, اس کا ویٹ لاس سب سے زیادہ اور کمپلیکیشن سب سے کم ہے, اور یہ موسٹ کامنلی پوری دنیا میں کیا گیا پروسیجر ہے. ہمارے اپنے اگر 100 کیس کرتے ہیں تو اس میں سے 60-70 سلیوز ہی ہوتی ہیں. بعد میں آتے ہیں ہمارے پاس بائی پاسز. بائی پاسز ڈفرینٹ ٹائپ کے ہیں. ہمارے پاس منی بائی پاس ہے, روئن وائی بائی پاس ہے, سب کے لیے ڈفرینٹ انڈیکیشنز ہوتی ہیں. اور ایک نیا بائی پاس ہے جو سیڈی کہتے ہیں اس کو, جو کہ تھوڑا سا نیچے کے سائڈ میں ہم چھوٹی آنت کو تھوڑا سا اینڈ میں کنیکٹ کر دیتے ہیں. منی بائی پاس یہ ہوتا ہے کہ آپ 2 میٹر 1.5 سے 2 میٹر کی آنت کو بائی پاس کر کے اسٹمک کے ساتھ اٹیچ کر دیتے ہیں. تو جب آپ کھانا کھائیں گے نا تو کھانا وہ پہلے 1.5 سے 2 میٹر میں نہیں جائے گا, وہ ڈائریکٹ 3 میٹر میں جائے گا, اور اس کی وجہ سے وہاں کم ہوتی ہے ابزارپشن. تو جو فرسٹ 2 میٹر میں ابزارپشن ہوتی ہے نا وہ اسکپ ہو جاتی ہے. تو اس پر یہ بینیفٹ ہوتا ہے لوگوں کو کہ یہ لانگ ٹرم چلتا ہے, ساری زندگی کے لیے چلتا ہے, کیونکہ اس میں ابزارپشن کم ہو جاتی ہے. اور شوگر کے لیے یہ بیسٹ ہے, ڈائبٹیز کے لیے نمبر 1 پروسیجر ہے.
0: جی اس میں ڈاکٹر صاحب جیسے ابزارپشن ہے اس میں وائٹامنز منرلز وہ بھی تو افیکٹ ہوتے ہوں گے نا.
1: جی
0: کہ ابزارپشن جو ہے وہاں پر ہوتی.
1: بالکل بالکل, بہت سارے وائٹامنز ہیں جو اسٹمک میں سے ہی ابزارپشن ان کی شروع ہو جاتی ہے, لیکن زیادہ تر جو ہم ان کو لوگوں کو جو ڈیفیشنسی آتی ہے نا وہ وائٹامن B12 اور آئرن کی ہے, کیونکہ یہ جو ہے اسٹمک سے ان کے ہارمونس بنتے ہیں جو ان کو ابزارب کرتے ہیں. تو ہم لوگ ہر 3 سے 6 مہینے بعد ان کے بلڈ ٹیسٹ کرواتے ہیں, اور اگر لو ہے تو ہم ان کو سپلیمنٹ کر دیتے ہیں آئی بی, لیکن ویسے ان کو ساری زندگی سے اورل سپلیمنٹ لینا پڑتا ہے. اورل سپلیمنٹ ایک ٹیبلٹ جس میں آئرن بھی ہو, اس میں میگنیشیم, یہ سارے کیلشیم وغیرہ سب وہ ان کو ساری زندگی لینے پڑیں گے. یہ اس کا ایک ڈرا بیک ہے,
0: ٹھیک
1: ہے. تو بے شک نارمل ہیں وائٹامنز, نہیں نارمل باڈی اڈاپٹ کر جاتی ہے.
0: डॉक्टर साहब, इसमें जैसे कि है कि खाना नहीं खा सकते तो क्या कोई इतराज होता है उन्हें पेशेंट्स को या कुछ कि क्यों हमारी लाइफस्टाइल या लाइफ जो है बिल्कुल चेंज हो गई है?
1: कुछ पेशेंट्स होते हैं वो रिग्रेट करते हैं
0: जी,
1: वो कहते हैं कि खाया नहीं जा रहा, दिल करता है ये फलानी चीज खाने का, नहीं खा सकते तो रिग्रेट करते हैं, लेकिन ये रिग्रेट एक महीना चलता है।
0: अच्छा।
1: जब आप 25 किलो वजन कम हो जाता है ना जब, तो वो सब कुछ भूल जाते हैं और वो कहते हैं कि बहुत अच्छा डिसीजन लिया।
0: सही।
1: और अभी तक मैंने कोई ऐसा बंदा नहीं देखा जिसने मुझे आके कहा हो कि 3-4 महीने बाद कि ये मैंने गलत करवा लिया, मुझे नहीं करवानी चाहिए थी, क्योंकि उनका कम अज कम इतना वेट कम हो जाता है, उनकी सारी प्रॉब्लम्स खत्म हो जाती हैं, उनकी जिंदगी बदल जाती है, तो वो बहुत खुश होते हैं अपनी अपने आप से और उनकी फैमिली। कुछ लोग तो ऐसे हैं जिनकी शादियां होने वाली होती हैं, उनकी शादियां हो जाती हैं, कुछ लोग ऐसे होते हैं जिनका काम इफेक्ट हो रहा होता है जॉइंट पेन्स की वजह से, उनका काम बेहतर हो जाता है, बहुत सारे लोग हैं वो हर तरह के फायदे से जो है ना वो नहीं कहते कि हमारी, हाँ वो नहीं खा सकते लेकिन टेस्ट कर सकते।
0: अच्छा।
1: हमारे पास एक डॉक्टर साहब है, उन्होंने भी स्लीव की थी आज से 5 साल पहले, आज तक वो कहते हैं कि मैं पूरा बर्गर नहीं खा सकता, मैं 2-3 बाइट्स लेता हूँ या हाफ तक मैं पहुंच गया हूँ, मैं पूरा नहीं खा सकता। लेकिन उसने ये नहीं कहा कि वो इतना स्लिम है, उसने कभी नहीं कहा कि मैंने क्यों करा ली, क्योंकि जरूरी नहीं है आप इतना ज्यादा खाएं
0: जी,
1: आप टेस्ट करें।
0: पर बिल्कुल बात है कि आप आईज आंखों से तो देख के शायद आपको लगे कि, मगर ये कि जैसे प्रैक्टिकली खाते हैं तो खा नहीं सकते ना
1: जी, बिल्कुल,
0: तो ये कि वो बिल्कुल सेटिस्फाइड हो जाते हैं उतने खाने पर ही,
1: बिल्कुल ऐसे ही।
0: और यही जो ट्रीटमेंट है उसका जो बिल्कुल अहम पॉइंट है वो यही है। डॉक्टर साहब, इसमें जैसे हमने बात की कि डिजीज इज चीपर एंड द हेल्थ इज एक्सपेंसिव, अब हमें समझ आई
1: कि समझ ये है क्या जी।
0: जैसे कि आपने हमें बताया कि बिल्कुल ये जो इतनी सारी चीज़ें डिजीजेस हैं हम बनाते अपने अंदर डालते चले जाते हैं, मगर जब हेल्थ की तरफ आते हैं तो वो फिर बहुत मुश्किल हो जाता है कि अपने आप को हेल्दी रखा जा सके।
1: जी डेफिनेटली, क्योंकि ये सर्जरीज, बैलून्स, इंजेक्शन, ये सब भी एक कॉस्ट पे आ रही है ना
0: जी,
1: तो फ्री ऑफ कॉस्ट तो नहीं है, इनकी काफी प्राइस देनी पड़ जाती है इनको, इनका जो बेनिफिट लेने के लिए।
0: ठीक। और लिसनर्स, आपने भी सुना कि मैं भी जब प्रोग्राम शुरू कर रही थी तो मुझे भी समझ में नहीं आ रही थी बात कि कैसे कि डिजीज इज चीपर एंड द हेल्थ इज एक्सपेंसिव, क्योंकि आमतौर पर यही होता है कि बीमारियां हैं तो वो बहुत ज़्यादा जो है वो ख़र्चा भी होगा, ये भी होगा, मगर ये कि अब पूरा सिनेरियो जो है अब समझ में आया जी। डॉक्टर, कोई मैसेज देना चाहेंगे?
1: जी, मेरा यही मैसेज है कि जब भी आपको कोई जहन में शक आए या कोई आपको लगे कि आपको कोई फलाना मसला शुरू हो रहा है तो इमीडिएटली आप डॉक्टर से रुजू करें, उसके ऊपर बैठे नहीं, उसको इंतज़ार मत करें, क्योंकि बहुत सारे लोग हैं मैंने देखा है कि वो सालों साल अपनी प्रॉब्लम्स को लेके बैठे रहते हैं जब तक कि वो लेट हो जाता है। आप अपनी अपने ऊपर इन्वेस्ट करें, अपने ऊपर थोड़ा खर्चा करें और डॉक्टर्स को दिखाएं, सप्लीमेंट्स लें, मेडिसिंस लें, और जितना जल्दी डॉक्टर से आप रजू करेंगे उतना कम आपको जो है उसके ऊपर इलाज की ज़रूरत पड़ेगी।
0: ठीक। और जो लाइफस्टाइल है वो कैसा रखें ये भी आप बताएं।
1: लाइफस्टाइल सब समझदार है माशाल्लाह से, सबको पता है कि क्या हमारी लाइफ में प्रॉब्लम आ रही हैं, हम क्यों इस सेडेंटरी लाइफस्टाइल पे हैं। मैं यही एडवाइस करूंगा कि 10,000 स्टेप्स का गोल रखें, आप बैठे टीवी देख रहे हैं, आप उठें, आप हरकत करें और कोशिश करें कि रात को सोने से पहले 10,000 स्टेप्स आपने किए हों। इसमें सब कुछ कवर हो जाएगा, इसमें एक्सरसाइज भी कवर हो जाएगी, इसमें आप किसी से मिलेंगे, आपकी सोशल लाइफ भी इम्प्रूव हो जाएगी, आप बाहर निकलेंगे, आपका स्ट्रेस भी कम होगा, तो सब कुछ कवर हो जाएगा इसमें
0: इंशाल्लाह। और सामिन मोहतरम, इसके साथ ही प्रोग्राम हेल्थ गाइड से डॉक्टर फ़खर शाहिद जो कि बेरेटिक सर्जन हैं और फौजिया शफीक को इजाज़त दीजिए, अपना बहुत सा ख्याल रखिएगा और ये कि किस तरह से हमने एक्टिव रहना है। अल्लाह हाफिज।
2: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राब्ता करें,
3: आज ही राब्ता करें
2: हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
4: News at 9 a.m. News at 9 a.m. from Urdu Radio FM 107.
5: السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ سامعین، اس وقت دوحہ قطر میں صبح کے 9 بج رہے ہیں، آپ سن رہے ہیں اردو ریڈیو قطر FM 107۔ محمد نفیس سے سماعت کیجیے آج کا پہلا نشریہ، اور ابتدا میں پیش خدمت ہے اہم خبروں کا خلاصہ۔ وزیر اعظم وزیر خارجہ سے فلسطین کی اسلامی مزاحمتی تحریک حماس کے سیاسی دفتر کے سربراہ نے ٹیلی فون کے ذریعے رابطہ قائم کیا ہے۔ فلسطینی عوام کی مدد کے لیے قطر کی طرف سے مسلسل انسانی ہمدردی کی کوششوں کے ضمن میں قطر چیریٹی غزہ پٹی میں اپنی امدادی سرگرمیاں جاری رکھے ہوئے ہے۔ اردن کے فرما روا سے کینیڈا کے وزیر اعظم نے ٹیلی فون کے ذریعے رابطہ قائم کیا ہے۔ امریکی صدر نے غزہ میں جنگ بندی سے متعلق معاہدے تک رسائی میں ریاست قطر اور دیگر سالس ممالک کی کوششوں پر ان کا شکریہ ادا کیا۔ لبنان کے صدر نے جنوبی لبنان میں قابض اسرائیلی فوج کی جانب سے جاری خلاف ورزیوں اور حملوں کی شدید مذمت کی ہے۔ قابض اسرائیلی فوج کی جانب سے غزہ پٹی کے مختلف علاقوں پر کیے گئے فضائی حملوں کے نتیجے میں ایک فلسطینی شہید جبکہ متعدد دیگر افراد زخمی ہو گئے ہیں۔ سامعین، یہ تھا اہم خبروں کا خلاصہ، اور اب پیش خدمت ہے ریڈیو قطر سے آج کا پہلا مفصل نشریہ۔